जमिन मुनिबाट कटिङ परेको जस्तो

0: で、ここで最後、ジェンダーセクトさん、ジェンダーベイキーさん、
1: Thank you.

संवैधानिक अधिकार को सम्मान करना

खेती प्रणाली विस्तार से मेरे कुमार।

0: गरे पनि अझै संसद समाधान नभएकाले कठोर समय पुगेर आफ्नो आवाज उठाउने निर्णय गरेका हुन्। गैरहती लालबन्दीमा विश्राम गरेका उनीहरूले अब उनीहरू फेरि काठमाडौँको यात्रा अघि बढ्ने बताएका छन्। पीड़ितहरूले दोषीमाथि कड़ा कार्यवाही, पीड़ितलाई न्याय र मिटरको समस्या स्थिर रूपमा समाधान गर्न सरकार सम्पर्क गरेका छन्। उनीहरूको पदयात्रा काठमाडौँ पुगेर सम्बन्धित निकायले ज्ञापन पत्र बुझाउने कार्यक्रम सहित जारी रहने बताइएको छ।
1: काठमाडौँमा सुन्ने कुरा सुन गर्न संचालनमा हामीसँगै भोलिको

Thank you.

それを取り入れた新しい地域もそれを

0: त्यो कुराहरूले ठुलो ठुला कुरा गर्ने भन्दा पनि उस्तै इमोजी लेभलमा रहेर जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुराहरू जस्तै म मन दिन्छु भनिरहेको छ भने तपाईँलाई मर्न मन लागिरहेको छ, के कारणले तपाईँलाई मर्न मन लागिरहेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो र झन्डै उस्तै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। एक्चुली त यस्तो कुराले गर्ने भनेर चाहिँ ऊ हिँड हुन्छ, उसलाई एकै हुन्छ होइन, त्यही हामीले चाहिँ बुझ्नुपर्छ।
1: राजनीतिक दल का जन जन यूनिट एलायंस को आपत्ति छानबीन का कार्रवाई

Sono un'altra cosa che non c'è, ma sono un'altra cosa che non c'è.

0: table.
1: Yes, I'm going to do it.

ఇంకా

Thank you.

I'm not

Thank you.

Thank you.

Thank you.

Ja, kom igen, vi tittar.

0: போகிறோம்.
1: Thank you.

मात्रै सुत्ने पानी बसाल्नु पर्छ भनेर मिस्त्री भन्नु भएको थियो। अनि सरको

استاد بیان استاد بگتن یه پلی پس اکو همارسان دیسو های را لیسو های بچه رو بسوار یکیو کودم های که بردیا باتا اتبادید می پلی پس اکو همارسان دیس بردیا کو ساتی ایت امراز اکولا ریدیو حتی مارو چانتی گاو پلی پس اکو باتا پرسان تایی رو بسوار همارسان دیس شنگرم مکی مکی سیر ساتا दारा बर्दिया में 50 प्रतिशत अनुदान मासी जाए मोटर राइस ब्रेकिंग की वितरण बर्दिया में 70 प्रतिशत धान रुपए संपन्न राजा प्रदेश में 900 प्रतिशत खेती सकियो घड़ियाल संरक्षण में उत्साह जनक सफलता इस वर्ष 96 वर्षा जन्मी है राजापुर नगर पालिका करीब 76 प्रतिशत

किसान हरूलाई 50% अनुदानमा सिंचाई मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ। नगरपालिकाले कृषकलाई कृषि उत्पादन वृद्धि र आधुनिक प्रविधिमा प्रोत्साहन गर्ने उद्देश्यले 50% अनुदानमा सिंचाई मोटर र चार्जेबल स्प्रे ट्याङ्की वितरण गरेको हो। नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा 35 वटा सिंचाई मोटर र 65 वटा चार्जेबल स्प्रे ट्याङ्की गरी कुल 100 वटा कृषि सामग्री किसानलाई हस्तान्तरण गरेको छ। आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर 2 का अध्यक्ष रामफेरन थारूको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख सबैलाल थारू प्रमुख अतिथि रहनु भएको थियो। नगरपालिकाले अनुदान उपलब्ध गराएका कृषि सामग्रीले सिंचाई व्यवस्थापन सहजै उत्पादन लागत घटाउने र कृषि उत्पादन वृद्धि गर्ने सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ। बर्दिया जिल्लामा यस वर्ष हालसम्म 70% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका अनुसार नियमित वर्षा र सिंचाई व्यवस्थापनका कारण जिल्लाभर रोपाई कार्य तीव्र गतिमा अघि बढ़िरहेको छ। कार्यालयका सूचना अधिकारी खेतवान चौधरीले राजापुर र गेरुवा लगायत पालिकामा करिब 900% रोपाई सम्पन्न भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार असारको तेस्रो सप्ताहदेखि नियमित वर्षा भएपछि अन्य पालिकाका किसानले पनि धुमाधाम रोपाई गरिरहेका छन्। यस वर्ष मौसम अनुकूल भएकोले रोपाईमा उल्लेखनीय समस्या देखिएको छैन। सिंचाई सुविधा नपुगेका क्षेत्रमा किसानहरूले मोटर पम्प सेट तथा खोला पोखरी र तालको पानी प्रयोग गरेर समेत धान रोपाई गरिरहेका छन्। यसले लागत केही बढाए पनि सिंचाई अभावका कारण खेती रोकिएको अवस्था नरहेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो। यसले किसानलाई आवश्यक रासायनिक मल सम्बन्धित पालिकाले आधिकारिक सहकारी मार्फत उपलब्ध गराउँदै आएको पनि उहाँले जानकारी दिनुभयो। बिउ उत्पादन गर्ने सहकारीलाई पनि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले उपलब्ध मल वितरण गरेको छ। जिल्लामा हाल 50,150 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कार्यालयले जनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा घडियाल गोही प्रजनन केन्द्रमा यस वर्ष 96 वटा घडियाल गोहीका बच्चाहरू सफलतापूर्वक जन्मिएका छन्। घडियाल संरक्षण अभियानका लागि यसलाई महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। निकुञ्जका अनुसार 4 वटा पोल्ट्री घडियालले पारेको 118 अण्डा मध्ये 96 वटा बच्चा कोरिएका छन्। 10 वटा बच्चा जन्मिए लगतै मरेका छन् भने 12 वटा अण्डा निष्क्रिय बनेका छन्। हाल जीवित सबै 96 बच्चालाई प्रजनन केन्द्रभित्र सुरक्षित रूपमा हुर्काइरहेको छ। वर्ष संरक्षण अधिकृत डाक्टर अशोक नामका अनुसार 2040 सालमा स्थापना भएको यस केन्द्रमा हालसम्म 503 वटा घडियाल जन्मिएका छन्। ती मध्ये 330 वटा जीवित रहेका छन्। 53 वटा घडियाललाई विभिन्न चरणमा प्राकृतिक बास स्थानमा पुनस्थापना गरिएको छ। मुख्य रूपमा माछा खाने र मानिसमाथि आक्रमण नगर्ने घडियाल नदी प्रदूषण प्राकृतिक बास स्थानको विनाश अण्डा नष्ट हुने तथा अवैध शिकारका कारण संकटमा परिरहेको संरक्षण कर्मीहरूले बताएका छन्। यसै बीच यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जको खौरा खोला बबई नदी र दुईया मचान क्षेत्रमा 25 वटा तथा बर्दिया राष्ट्रिय निकुञ्जको राप्ती नदीमा 5 वटा गरी 30 वटा घडियाल प्राकृतिक बास स्थानमा छोडिएको निकुञ्जले जनाएको छ। आज हामीले तपाईँको प्रश्न र सरकारवालाको जवाब लिएर आएका छौ। आज हामी कहाँ निशान चन्दको फेसबुक मार्फत आएको प्रश्न लिएका छौ। उहाँले लेख्नु भएको छ, लखनाचोकको सड़क खाल्टा खुल्टी भएको र वर्षायाममा हिलाउने र पानी जम्ने समस्या छ। त्यसैले यस सड़कमा ग्रामीण पानी गिराउन अनुरोध छ भनेर लेख्नु भएको छ। निशाजी, तपाईँको प्रश्नको जवाब हामीले बास्केट नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्षसँग लिएका छौ। सुनौ है त।

Thank you.

0: लागू पदार्थको एकपटकको प्रयोगले पनि गत मानसिक समस्या पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: पदार्थले खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
0: रेडियो गुरुमा एफएमको सहकारीमा स्वास्थ्य

0: जोखिममा छन्। अशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेर्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ।
2: रेडियो गोपाल एफएमद्वारा जनहितचारी सन्देश।

0: provava efectuada sobre les ànims amb ells.
1: Ai, senyor!

的是一场，我是分析战斗的，我们要拿兵是不能。

Thank you.

Thank you.

Thank you.

Ràdio provava FM Duana, somni quadrari sondis.

Thank you.

Thank you.

यसरी बाली बालीमा पिसाडीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता

0: सक्छ विश्रान्ति हालेको खाने कुरा खाँदा हामीलाई गम्भीर खतरा रोग लाग्न सक्छ हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ रासायनिक पिसारीको सट्टा जैविक तथा परम्परागत पिसारीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् त्यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: सङ्गीत प्रचार सन्देश।

I'm going to go to the next one.

Thank you.

हामीले त पहिलो स्थानको लिएर बसाउँछ त सबैभन्दा पहिलो जाने समय

0: हेर्नुपर्छ, घरमा सरसामान निकाल्नु पर्यो, यत्तिकै हेरिरहनु हुँदैन,
1: यस्तो माथि चाहिँ झुकेर पनि गर्नु हुँदैन। अर्का सरसामान निकाले तपाईँ ल्याउनु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नु भयो भने अन्नकै कारण ज्यान पनि जान सक्छ।
0: उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पनि भन्नु ज्यान नभए के हो सन्देश।

ಕಾರಣ

0: परिवार र उपभोक्ता समुदायको मूल आवश्यकता छ।
1: हवस् नानी,

I'm going to go to the hospital.

Thank you.

Thank you.

Thank you.

Thank you.

स्वास्थ्य पत्र उचार भविष्य स्थान स्वास्थ्य बताओ।

Thank you.

ने नेतृत्व गरे जन सम्पर्कले सन्तुलित सुरक्षा गरोजी स्वस्थ किशोरी जो स्वस्थ भविष्यका धार हो रेडियो पूर्वाधारको सहकार्यमा स्वास्थ्य कार्यले प्रत्याशी जनयुक्त जारी सन्देश।

సత్తాసి అతంత్రి కార్యక్రమ సమేత అసిం పసర్ కనుగొన

0: संशोधित तथा तैयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेटुन र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।

0: स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर द्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकीले नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थारीको पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली साँझा 5 बजी पाँच पाँच बजी ग्रामीणी
0: साथै
1: पोस्टको 11।

यसलाई आजै राम्रो

0: छ। प्राधिकरणले अनावश्यक यात्रामा गर्दा टिकटहरूद्वारा महोत्सव सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेको छ। समयमै सूचना पालना गरेमा बाढी पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रवीर कोइरालाले बताउनुभयो।
1: हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ र हामी सबै काम गर्न सक्छौँ भन्ने तपाईँहरूले चाहिँ

क्षेत्रमा उपलब्ध मतदानका लागि प्रहरी टोली परिचालन गरिएको छ। स्थानीय प्रशासनले नदी किनारा प्रतिबन्धित क्षेत्रमा मतदान तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। महानगरपालिका

सरकारले परिवर्तन गर्नका अघि बताएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराउने तर श्रीपालिकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, उहाँको श्रीमतीलाई रोजगारी उपलब्ध गराइने तथा घटनाको निष्पक्ष अनुसन्धान गरिने उल्लेख छ। साथै सहमतिका अन्य मार्फत परिवारको पुनर्स्थापना र आवश्यक सहयोगका विषय पनि समेटेका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले सभामा बस्ने आधार दिएको थियो।

संपर्क गर्न सबैमा अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले

0: खाने पानी को मानेर शुद्धिकरण गरेर मात्र पुनर्व सफाईमा विशेष ध्यान दिन र पारिजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो।
1: पुलिस चाहिँ

नेपाली भएको छन्। आज बिहान सकिएका दुई क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो। इन्डियाले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनल समेत प्राप्त भएको। अब फाइनलमा टुङ्गो सबै

जिल्लालाई अपचारिक रूपमा घोषणा गरिएको हो।

हुन्छ। त्यो क्रममा बाहिर एकाहरू खोप्पाएका छन् भने उनीहरूको कारोबारहरू हेरिरहेको कारोबारहरू हेरिरहेको काम गरिन्छ भने खोप्पाएका छैनौँ भने तिनीहरू निश्चित समय अवधि

0: CIM video application ke liye tha.
1: Tabai samagrik sunsa network CIM ne kapandar tarikari ko saath saath khabar suni rahan bhayeko cha. अझै परिचयको खोजीमा समलिङ्गी महिला समुदायको बारेमा चाहिँ तपाईँलाई राम्रोसँग जानकारी दिनुपर्छ. जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर हो. लुकेको पहिचान तर खुल्दै सङ्घर्षका कथा समाज श्रृङ्खला हुन पालो बाँकी नै छ. सिआइएमको साझा खबर सुन्दै गर्नुहोला.

सुमेरिक चौमेरिक चार चांदी माता

परिवार पुरुषको विवाह मात्र मान्यता दिएको छ राज्यले, तर जबसम्म त्यो विवाहको परिभाषा परिवर्तन हुँदैन तबसम्म हाम्रो समुदायको कुरालाई चाहिँ पूर्ण रूपमा प्राप्ति गर्न सक्दैन। तर एउटा चाहिँ सर्वोच्च अदालतले जारीको एकदमै पोजिटिभ प्रबन्धको रूपमा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ लेखेको छौँ, किनभने अब विवाह भइसकेपछि त्यहाँ सम्पत्तिको कुराहरू डिभोर्स कुराहरूलाई बच्चा ग्रहणको कुराहरू त्यो कुराले चाहिँ जुन अस्ताहरू पनि सुनाउने गरी विवाह प्रथाले चाहिँ पूर्ण रूपमा प्राप्त गर्न चाहिँ अलिकति कठिन छैन। समुदायको साथीहरू

विद्यार्थीहरू भन्नुकै नभन्नु भन्नु त्यो लङ्ग दिनको म चाहिँ त्यसरी परिवारले के भन्ला मलाई भन्नु त्यो एउटा पनि त्यो नि त अर्को त अहिले स्टेजमा पुग्यो छ भइसक्यो अब त घर परिवारले निकाल्नु भएन सजिलो भनेर आफ्नो बस्न पनि सक्ने त्यतिको चाहिँ तपाईँ आफूले आफूलाई भन्दाखेरि त्यही भन्दाखेरि चाहिँ सबैजनाको चाहिँ मैले पनि हाम्रो संस्थाको पेजमा मेरो चाहिँ पनि मेरो साथीको बहिनी एउटा भाइ यस्तो छ तर हामीलाई त्यसै भाइ आफ्नै कथा भनिरहनु हुन्छ कि अनि हामी सोचेपछि भएकोमा म त्यो सोचेर कुरा गर्छौँ अनि एकदमै गोपनीय नेता हुन्छ तपाईँको संस्था आउन सक्नुहुन्छ अनि बाहिरको भेटौँ भन्ने तपाईँ लाग्छ हामी सोच्छौँ कि कहिले पनि हामीले काउन्सिलिङमा चाहिँ यहीहरू हुने जाने भन्नु कसैले कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ तपाईँले के महसुस गर्नुहुन्छ तब मात्रै तपाईँले व्यक्त गर्नुहोस् किन मेरो केसमा पनि आफूले आफूले लामो समयदेखि रिसर्च गरिरहेको थिएँ किनकि कतिवटा रिसर्च पेपरहरू पनि हेरेँ नेसनलहरूले पहिला आफूले आइडेन्टिफाई गरेर कुनै आउनेहरू नसकिदिएको लागि चाहिँ बाइसेक्सुअल भन्नु रहेछ नि पछि चाहिँ लेजेन्डहरू आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन अब कतिजना लेजेन्ड भन्नेहरू पछि ट्रान्सम्यान भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ सुन्यो आफ्नो क्यारियरको बारेमा आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूले नै चाहिँ रिसर्च गरिरहेको हुन्छ होइन सो अनि त्यसपछि होइन अब म यही यो भन्छ त्यसै तल माथि व्यक्त गर्नुहुन्छ पछि समयमा त्यहाँ हामीले चाहिँ यसरी व्यक्त गर्नुहुन्छ पहिला त म के भन्नु होला हाम्रो ट्याक्स र भोटमा तयार गरिदिनु भने हामीले त्यो दिनेको नदिने भनेको हामी सोच्नु पनि पर्ने हुन्छ कति धेरै अवस्थाहरू छ किनकि त्यो देशबाट राज्यले पनि हेर्नु त पर्ने हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पुरा गर्ने तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको दर्ताको छैन यो छैन त्यो छैन भन्ने त भएन नि ट्याक्सभन्दा पनि त्यही भन्नुपर्छ गर्नुपर्छ तपाईँहरूदेखि हामीलाई कुरा पनि कम्प्युटर आइसकेका छौँ अन्त मुख्य कुरा भनेको परिवार साथ दिनु सपोर्ट गर्यो भनेदेखि सबै तमाम कुराहरू चाहिँ सुनेमा जान सक्छ केही गर्नुपर्छ परिवारले चाहिँ एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लु कलर छोरी भन्ने बित्तिकै पिङ्क कलर नो छोरा भन्ने बित्तिकै ट्रम्पको घर मान्छेले भन्ने बित्तिकै बनिएर जाने पक्क विधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ र छोरी भनिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन फिल्मले भन्छ हामीले छोरीको यो नाम लिएर जन्मिने बित्तिकै छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन उसले भोलि गएर ट्रान्सप्लान्ट भनेर आइडेन्टिफाई गर्न सक्छ र छोरा भनेर जन्मिसकिसकेपछि भोलि गएर ट्रान्सप्लान्टिङ भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ एउटा चाहिँ मेरो जस्तो परिवारले चाहिँ समुदाय नबुझेको कारण अनि समुदाय समाजले के भन्छ भन्ने त्यो बिरलो छ सो समाजले त जे पनि भन्छ पैसा धेरै कमाउँदा पनि राम्रो कमाएर भन्नुहुन्छ पैसा थोरै कमाएर गयो भन्दाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ समाजको काम भनेको पैसाले गर्यो क्रिटिसाइज नै गर्ने हो सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन सो फ्यामिलीले असर गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीले असर नगरेको व्यक्तिहरू नगरेको समुदायको अवस्था एकदम फरक छ किन जब परिवारले स्वीकार गरिसकेपछि समाज र राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ जब परिवारले स्वीकार गरेन भनेदेखि बुढा आमाहरूलाई पनि टुक्रो भएर बाँच्नुपर्छ र कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर मलाई त्यो टुक्रो जस्तो लाग्छ भनेर त्यो कथाहरू सेयर गरेर हामीले निर्णय पनि दिन्छ कि हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ प्रोग्रामहरू पनि गर्छौँ अनि आफू नगरेको परिवारलाई आफू गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ हामीले त्यो सहजीकरण चाहनुपर्छ र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमा मात्र नै हो अब सम्बन्धी महिलाको पनि परिवार हुन्छ र बिहा भएर जिबिजिआई समुदायको पनि परिवार हुन्छ भने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ स्कुलका बच्चाहरूलाई पनि विषयवस्तुमा जानकारी गराउनुपर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ र राज्यको निकायबाट हेर्नु हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवारै किनभने स्कुलहरू पनि दलित सजाएर जाइरहेको छ भन्नुपर्छ किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ इच्छा हुन्छ खुला रूपले बाँच्न पर्ने अधिकार हुन्छ र बच्चा गर्दै आएर चाहिँ परिवार पनि हरण गर्न चाहिँ पाउँदैन किनभने आमाको हुँदा हुँदा पनि टुक्रो भएर चाहिँ बाँच्न पाउने जसको अधिकार चाहिँ होइन जे हो त्यसलाई चाहिँ स्वीकार गर्न सकिन्छ बाटो गर्न चाहिँ हामी

Thank you.

स्वास्थ्य बच्चा उचार

शुरू करी

0: सहकार्यमा स्वास्थ्य कार्यालय बगुलियाले जनहितमा चलाइने सन्देश
1: समाधान 8 बजे 8 बजे भेटेको बेलामा

0: भएको शरीरले कपडा मार्छ भन्दा खोइ यत्तिकै कुर्तिलामा पिसाल्ने
1: एकैछिन त धेरै होइन अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् है यसरी ताली तालीमा पिसाटीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवै जोखिम हुन्छ तत्काल पिसाटी किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।

Yeah, I'm not

0: खाने खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्राम नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल फुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो द्वारा जनहितमा जारी सन्देश।

Gracias.

ल्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तर भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय बर्तियाबा।